0: जी जान तारो मसालो हर वे जे पंसार स्टोर आई जानवरन जे डॉक्टर खां नालो वठी खरीद करयो।
1: सोना सिर्फ जेवर नहीं, हर घर की अमानत होती है। इसीलिए बैंक इस्लामी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752 64 या bankislami.com.pk पर अप्लाई करें। शराइत जवाबित लागू हैं।
0: इरशाद ऑटोस आई होंडा शोरूम मेहरा पर होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरा पर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जरिए, जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPMG एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनिए थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी। इरशाद ऑटोस हालाणी रोड मेहरापुर राब्ते जे लाइ 03201800003।
2: जिते ढोर इंसान जी खुशहाली जो जरियो आहिन उते सुठी खुराक ढोरन जी जरूरत आहे।
3: जीजा ढोर चारो मसालो हाजमेदार वधाए खीर ए गोश्त जी पैदावार 50 सालन खा आजमायल सखरवारन जो जीजा ढोर चारो मसालो हर पंसार ए जानवरन जे डॉक्टरन खा नालो वठी तलब कंदा।
4: नूरे जा पी रेडी ते चारे मसाले जो बुधाइन पया, भला इहो त बुध ऐं वठी अच।
3: जीजा ढोर चारो मसालो हाजमेदार वधाए खीर ए गोश्त जी पैदावार 50 सालन खा आजमायल सखरवारन जो जीजा ढोर चारो मसालो हर पंसार ए जानवरन जे डॉक्टरन खा नालो वठी तलब कंदा।
5: हा भाग भरी चंगो थो लगे, मां हाणे ही थो वठी अचा।
0: जी जान चारो मसालो हर वे जे पंसार स्टोर ए जानवरन जे डॉक्टर खा नालो वठी खरीद करयो।
6: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिकर छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 0300-338-5569।
7: मेहरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
8: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई।
7: हाँ यचो मेहरान आयरन स्टोर नज़द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
8: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 आई 02424601000।
9: अस्सलाम वालेकुम अदा।
10: वालेकुम अस्सलाम अदा, छो परेशान आई?
9: अदा नओ दुकान खोलियो तम पर हले ही न तो, छा कजे?
10: अदा दुकान जी मशवरी कराई थई
9: न अदा।
7: यार आजकल शहरन तोड़े गोठन में जीए मेरापुर FM 94 ही हले थो। मु पंजो दुकान खोलियो तो FM मेरापुर ते पब्लिसिटी कराई, कारोबार एड़ो कामयाब होयो जो एड बंद कराण ते दिल्ली न थी चवे।
9: मुझे दुकान जी बेड हलंदी?
10: हां दा, कारोबारी इश्तिहारात, आम इतला, मिलाद, मजलिस, सालगिरह जी मुबारक, मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी आए।
9: अदा जल्दी कर, मुखे बुंजी एड्रेस तो बुदा।
7: ऑफिस जी मेरापुर FM 94 नज़द गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर।
10: राब्ते लाए हाकिम अली जिस्कानी
11: 03013992836।
12: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है, सुनते रहो जी FM 94।
13: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. وقال یا بنی, کہنے لگے اے میرے بچو, اے بیٹو, لا تدخلوا من باب واحد, ایک دروازے سے نہ جانا. سب کے سب جب مصر میں داخل ہونے لگو تو اکٹھے ایک دروازے سے مت گزرنا. وادخلوا من ابواب متفرقہ, مختلف جگہوں سے شہر میں جانا. آپ کو معلوم ہے نا, پہلے زمانے میں فصیلیں ہوتی تھی, شہر کے آس پاس دیواریں ہوتی تھی اور پھر اس کے اندر دروازے ہوتے تھے, جیسے لاہور میں بھی دلی دروازہ اور بھاٹی دروازہ اور مختلف دروازے, اور وہ اندر لوگ رہتے تھے اور باہر سے فوجوں کے حملے سے خود کو بچاتے تھے. تو کہا کہ تم ایک ہی دروازے سے سب نہ جانا, بکھر کے جانا, ابواب متفرقہ. یہ کیوں کہا تھا انہوں نے؟ اس کی دو وجوہات بتائی جاتی. ایک تو یہ ہے کہ یہ لوگ صحرائی تھے, بدویانہ ماحول میں رہتے تھے, اور بدویانہ ماحول میں رہنے والے مرد حضرات, لمبے چوڑے اور کڑیل قسم کے نوجوان, اور پھر ایک نہیں گیارہ کے گیارہ اکٹھے ایک دروازے سے داخل ہونے لگے تو سب کی نظروں میں آ جائے کہ شاید کوئی حملہ آور ہو رہے ہیں, کوئی چور آ گئے, کوئی ڈاکو آ رہے ہیں. یعنی اپنا حال حلیہ بھی ان کا مختلف تھا, ان کا جو انداز تھا وہ بھی مختلف تھا. اس پر انہوں نے کیا چاہا کہ یہ کٹھے نہ جائیں. ایک اور وجہ بتائی گئی, اور وہ کیا ہے کہ ان کو نظر نہ لگ جائے. اب دیکھیں کہ گیارہ بھائی ایک جیسے قدم اٹھائے جا رہے ہوں, پورے کا پورا قافلہ ہوں اور نحن اسبا ہوں, تو اس پر ہو سکتا ہے کہ نظر لگ جائے. اسی لیے پھر آگے کہتے ہیں, وما اغنی عنکم من اللہ من شیء, مشورہ تو دے سکتا ہوں, نصیحت تو کر سکتا ہوں, اللہ کی تدبیر سے نہیں بچا سکتا, اس کے فیصلے سے نہیں بچا سکتا. ان الحکم الا للہ, نہیں فیصلہ مگر اللہ کے لیے. علیہ توکلتو, اسی پہ میرا بھروسہ ہے. وعلیہ فلیتوکل المتوکلون, اور اسی پر بس چاہیے کہ توکل کریں توکل کرنے والے, اور سب کو بھی اسی پہ بھروسہ کرنا چاہیے. یہ ہے تدبیر اور توکل کے درمیان ایک بہترین کمبینیشن, کہ انسان تدبیر تو کرے, محنت کرے, کوشش کرے, احتیاط کرے, لیکن پھر بھروسہ کر دے اللہ پر. یہ نہ سمجھے کہ میری تدبیر مجھ کو بچائے گی, کیا سمجھے کہ اللہ کی ذات مجھے بچائے گی. ولما دخلوا من حيث امرهم ابوهم, اور جب وہ اسی تدبیر طریقے کے مطابق داخل ہوئے جیسا ان کے باپ نے کہا تھا, ما كان يغني عنهم من الله من شيء, تو اللہ کے فیصلے سے ان کو کوئی چیز بچانے والی نہ تھی. اچھا, یہاں ایک اور بات پتہ چل رہی ہے نا, کہ پیغمبر بھی کوئی اختیار یا طاقت نہیں رکھتے کسی کو بچانے کی, حتیٰ کہ اپنے بچوں کو نہیں بچا سکتے. اسی لیے اللہ تعالیٰ فرماتے ہیں, یہ احتیاطی تدبیر اللہ کی مشیت کے مقابلے میں کچھ بھی کام, جس جھڑکا لگا ہوا تھا ان کو وہ ہو کر رہا. الا یعقوب قضاها, ہاں بس یعقوب علیہ السلام کے دل میں جو ایک کھٹک تھی اسے دور کرنے کے لیے اس نے اپنی سی کوشش کی تھی. اچھا, ایک یہ بھی ہے, یہ جو سکس سینس کی بات ہم کرتے ہیں نا, چھٹی حس, کہ کچھ ہو نہ جائے, ایک دم سے فیلنگ آنے لگ, کہیں کچھ ہو جاتا ہے وہاں سے اٹھ کے ریز ہمارے دل پہ آ پڑتی, کچھ ہو گیا, کچھ ہونے والا ہے. بے وجہ میں ہی پریشان ہوئے جاتے ہیں بعض اوقات, اور پھر پتہ چلتا کہ ہاں یہ ہو گیا تھا. اس کی بھی ایک حقیقت ہے, عموماً ہم ان چیزوں کو مانتے نہیں, لیکن اسی لیے تو یعقوب علیہ السلام اپنے دل کی کھٹک کی وجہ سے اور گھبراہٹ کی وجہ سے وہ اپنے بچوں کو نصیحت کر رہے ہیں کہ تم احتیاط کرنا. فرمایا کہ یہ تدبیر کام نہ آئی, حالانکہ وَإِنَّهُ لَذُو عِلْمٍ, وہ علم والے تھے. لِمَا عَلَّمْنَاهُ, اس بنا پر جو ہم نے ان کو سکھایا تھا, ہماری دی ہوئی تعلیم سے صاحب علم تھے. وَلَكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ, لیکن اکثر لوگ معاملے کی حقیقت کو نہیں جانتے, کہ انسان کی تدبیر کے باوجود ہوتا وہی ہے جو اللہ چاہتا ہے. اس کا یہ مطلب نہیں کہ ہم کوشش چھوڑ دیں, اس کا مطلب یہ ہے کہ ہم اپنی تدبیروں پہ بھروسہ نہ کر بیٹھے, اللہ پہ توکل کریں. اور جہاں تک یہ نظر لگنے کا قصہ ہے, اس کی کیا حقیقت ہے؟ تو بات یہ ہے کہ نظر برحق ہے, نظر لگتی ہے. حدیث میں ہے, بخاری کی حدیث ہے, العین حق, نظر برحق ہے. ترمذی کی روایت کہ جب کوئی چیز اچھی لگے تو بارک اللہ کہو, جس کی نظر لگے اس کو کہا جائے کہ غسل کرے, اور اس کے غسل کا یہ پانی اس شخص کے سر اور جسم پہ ڈالا جائے جس کو نظر لگی ہو. اسی طرح ماشاء اللہ, لا قوت الا باللہ بھی پڑھنا چاہیے, قل اعوذ برب الفلق, قل اعوذ برب الناس بھی, اور نظر کے لیے جو مخصوص دعائیں ہیں وہ بھی پڑھنی چاہیے. قرآن پاک میں ایک اور جگہ پر نظر کا جو ذکر آتا ہے, سورۃ القلم میں, وَإِن يَكَادُ الَّذِينَ كَفَرُوا لَيُزْلِقُونَكَ بِأَبْصَارِهِمْ, یہ کافر کیا چاہتے ہیں کہ آپ کو اپنی نگاہوں سے پھسلا دیں. لما سمعوا الذکر, جب قرآن سنتے ہیں تو نظر لگانے کی کوشش کرتے ہیں تاکہ یہ سلسلہ بند ہو جائے. وَيَقُولُونَ, اور کہتے ہیں, انہ لمجنون وما هو الا ذکر للعالمین. اس سے آپ اندازہ لگائیں کہ کفار نے کوئی

0: जी क्या बात है, आप सुन रहे हैं व्हाइट एशियन डी स्किन ब्यूटी शो। स्पॉन्सर किया जा रहा है डी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से। और यहाँ पर डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में आप लोगों के साथ बातें की जाती हैं और आप लोगों को बताया जाता है डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में कि भाई डी स्किन ब्यूटी प्रोडक्ट्स आप लोग क्यों इस्तेमाल करने वाले हैं और कितनी सारी आपको खूबसूरती मिलने वाली है जब आप डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज करेंगे। तो इसी के साथ साथ अगर आप मर्द हजरात खवातीन सारे लोग अगर हमारे साथ मौजूद है तो तमाम लोगों को वेलकम कहते हैं और सारे लोगों के लिए जनाब डी स्किन ब्यूटी प्रोडक्ट्स को बताते हैं तफसीलन बताते। लेकिन यहाँ पर आप लोग अगर हमारे प्रोग्राम का हिस्सा बनना चाहते हैं, शामिल प्रोग्राम होना चाहते हैं, तो वो किस तरह से होने वाला है प्रोसेस वो जरा समझा देते हैं। और इसी के साथ साथ अगर आज के प्रोग्राम के टॉपिक की बात की जाए तो आज के प्रोग्राम का टॉपिक क्या होने वाला है वो भी आप लोगों को बताते हैं। ओके जनाब, तो आज के प्रोग्राम का जो सवाल होने वाला है वो कुछ इस तरह से होने वाला है कि आपने मुझे बताना है कि दुनिया का पहला मोबाइल फोन किस कंपनी ने बनाया था। हाँ जी बिल्कुल, आप मुझे बताएं दुनिया का पहला फोन जो था वो किस कंपनी ने बनाया था। मोबाइल के बारे में बताना है, फोन के बारे में नहीं, ठीक है। तो दुनिया का पहला जो मोबाइल फोन था वो किस कंपनी ने बनाया था। इसी के साथ साथ अगर आप हमारे प्रोग्राम का हिस्सा बनना चाहते हैं, शामिल प्रोग्राम होना चाहते हैं, तो सबसे पहले क्या करेंगे, अपना सेल फोन उठाइए, मोबाइल के राइट ऑप्शन में जाइए, टाइप कीजिए LRK सिंगल स्पेस दीजिए, अपना नाम लिखिए, पूरा मैसेज लिखिए और इसे सेंड कीजिए 881 पर। अगर आप मुझे फेसबुक पर सुनना चाहते हैं, फेसबुक पर ज्वाइन करने वाले हैं, तो जीए लाड़काना FM 88.8 आपने सर्च कर देना है, ठीक है। जीए लाड़काना FM 88.8 अगर आप सर्च करेंगे तो आपको आराम से हमारा पेज मिल जाता है। वहां पर आइए, आपको हमारे प्रोग्राम की लाइव पोस्ट मिल जाएगी जिसे आप लाइक करेंगे, कमेंट करेंगे और शेयर कर देंगे। तो पोस्ट को लाइक कीजिए, कमेंट कीजिए और शेयर करते जाइए और मुझे बताइए हमारे साथ मौजूद है और आप भी प्रोग्राम का हिस्सा है। बिल्कुल जनाब, प्रोग्राम का हिस्सा बनिए और मुझे बताइए डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में आपने क्या सोचा है, इस्तेमाल कर रहे हैं या खाली प्रोग्राम सुनने वाली समाते हैं। तो भाई खाली प्रोग्राम सुनने वाली समाते मत बनिए और डी स्किन ब्यूटी प्रोडक्ट्स का इस्तेमाल करने वाले भी बनिए, क्योंकि डी स्किन ब्यूटी प्रोडक्ट्स का जब आप इस्तेमाल करेंगे ना तो आप लोगों को इस चीज का अंदाजा होना चाहिए कि भाई ये जो डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में आप लोगों को बताया जाता है ना, ये बड़ी कमाल की प्रोडक्ट्स है। आप लोगों ने बेशक बहुत सारी प्रोडक्ट्स लगाकर देखे, लेकिन जब आप डी स्किन ब्यूटी प्रोडक्ट्स का इस्तेमाल करेंगे ना तो आप लोगों को पता चलेगा कि भाई डी स्किन ब्यूटी प्रोडक्ट्स आप लोगों को मैं इतना क्यों बताती हूँ इनके बारे में, क्योंकि डी स्किन ब्यूटी प्रोडक्ट जो है ना वो बहुत ही ज्यादा जबरदस्त और बहुत ही कमाल के प्रोडक्ट्स है जनाब, जिसमें आप लोगों को डी स्किन ब्यूटी क्रीम मिल रही है और उसके साथ डी स्किन का फेस वॉश मिल रहा है। ये डी स्किन के दो प्रोडक्ट्स हैं जिसमें आप लोगों को डी स्किन ब्यूटी क्रीम एंड डी स्किन फेस वॉश मिल रहा है। और जनाब ये क्या ही कमाल का इसका फार्मूला है, क्या ही कमाल तरीके से इसको तैयार किया गया है। और डी स्किन ब्यूटी प्रोडक्ट्स की जो बातें पूरे प्रोग्राम में आप लोगों को बताऊंगी वो जरा गौर से सुनिएगा और जरा शोर से भी सुनिएगा, क्योंकि आप लोगों को पता होना चाहिए कि आप डी स्किन ब्यूटी प्रोडक्ट्स का इस्तेमाल क्यों करने वाले हैं। अगर आपकी स्किन थोड़ी सी इस तरह की हो चुकी है कि भाई आप कोई भी प्रोडक्ट लगाने से थोड़ा सा घबरा चुके हैं, या फिर आपकी स्किन सेंसिटिव है, कॉम्बिनेशन टाइप है, आपको थोड़ा ऐसा लगता है कि भाई हम कोई प्रोडक्ट नहीं इस्तेमाल कर सकते क्योंकि हमारी स्किन खराब हो जाती है, तो आपने टेंशन नहीं लेनी भाई, वटा गोश्त नहीं है खाना, छोटी नू ना नहीं कहनी, बस आपने डी स्किन ब्यूटी क्रीम का इस्तेमाल कर लेना है। और डी स्किन ब्यूटी क्रीम के इस्तेमाल के फौरन बाद ही आप लोगों को जो कमाल के रिजल्ट्स मिलने वाले हैं ना वो बस देखने काबिल होते हैं। तो चाहे आप मर्द हजरात हैं, चाहे आप खवातीन, हर कोई इस्तेमाल कर सकता है, दिल खोल कर इस्तेमाल कर सकते हैं और इसके अलावा अपने करीबी जनरल स्टोर्स पर अवेलेबल करा सकते हैं। और क्या होगा जनाब ये प्रोसेस, के किस तरह से आप अपने करीबी जनरल स्टोर्स पर अवेलेबल कराने वाले हैं, तो आपको पूरे प्रोग्राम में बिल्कुल जी नंबर्स बताए जाएंगे और नंबर्स के ऊपर आपने रابطہ करना होता है, कॉल करेंगे या फिर मैसेज करेंगे और आप लोग उनको बताएंगे कि भाई साहब आप भी इस्तेमाल करना चाहते हैं डी स्किन ब्यूटी प्रोडक्ट, तो वो आपके करीबी जनरल स्टोर्स पर अवेलेबल करा देंगे। तो ये आसान सा सिंपल सा प्रोसेस होने वाला है जिसको आपने बस प्रोग्राम सुनकर ही नोट कर लेना है और हमारे प्रोग्राम में साथ रहिएगा पूरे पूरे 3 बजे तक। यहाँ पर आपके मैसेजेस मुझे मिलते जा रहे हैं, फरवाह हमारे साथ मौजूद है, सबसे पहले कहती हैं अस्सलाम वालेकुम, गुड आफ्टरनून, आप भी उम्मीद थी कया तमाम ठीक ठाक हुआ, आमीन सुमामीन जी जी। और शायर केसवर खरल हमारे साथ है, शायर केसवर लिखती है अस्सलाम वालेकुम कैसिया, मैं ठीक हूँ, कहते हैं माशाल्लाह आउटस्टैंडिंग शो, थैंक यू वेरी मच शायर केसवर खरल। और फरवा कहती है आप अर्ज किया है, दिल धड़कता है तो डर सा लगता है कोई सुनना ले मेरी धड़कनों में नाम तेरा। अल्लाह, लालू हमारे साथ है, लालू भाई हेलो, और आपने लिखा है कि नाइस शो, थैंक यू वेरी मच लालू भाई। और हमारे साथ ही अर्श मोहम्मद गोला भाई जिला जेकबाबाद से कहते हैं कि पसंद खान गोलो खान, अर्श मोहम्मद गोलो, अजहर अली और मजहर अली गोलो, जबरदस्त कंपेयरिंग लाजवाब प्रोग्राम, थैंक यू वेरी मच प्यारा भाई। अच्छा तमाम پوسٹ کے لائک اور شیئر کرنا. ہلو ٹھیک ہے دیدار علی بروہی کہتے سلام آر جے صدرا کیسی ہو دیدار بروہی فرام خان محمد بروہی سے دیدار بھاما ٹھیک ہے تھا بدھا کیا ہے مزے میں آئے ہو اور ابو حنیف البلوچی ہمارے ساتھ ہے گڈ آفٹر نون صدرا میم تھینک یو ویری مچ آپ کو ویلکم کہتے ابو حنیف اور طارق خان ہمارے ساتھ موجود ہے طارق بھائی کہتے نائس یو تھینک یو ویری مچ پیارے بھائی زین علی لکھتے ہیں کہ جو تمہیں دیکھ کے بھی کسی اور کو دیکھے وہ ایک تماشا ہی ہے طالب دیدار نہیں. بالکل آپ نے صحیح کہا. محمد زمان ہمارے ساتھ موجود ہے گڈ آفٹر نون اینڈ ویلکم دل سے مائی سویٹ بوا جی آپ کو بھی ویلکم کہتے ہیں پیارے بھائی جی. اور جی شازیہ علی ہمارے ساتھ ہیں وعلیکم السلام شازیہ ویلکم کہتے ہیں آپ کو بھی. لکھتی ہیں کہ آپ ہی عرض کیا ہے تمہیں دیکھنا میری عادت نہیں اب میری عبادات بن چکی ہے جتنا بھی آپ کو دیکھوں دل پھر بھی کہتا ہے ایک بار اور دیکھوں. اللہ لالو ہمارے ساتھ بھائی کہتے ہیں نائس یو تھینک یو ویری مچ اور شازیہ کہتی ہیں شو لائک اور شیئر کر دیا ہے بہت شکریہ شازیہ. اور فہیم بھائی کہتے ہیں کہ کڈہیں بھی توتے دوار دل جان بوٹ با تو بھلی ہلی آ بل لڑکا آلہ تڈہیں بھی ہوندا متا چئی آجیا نہ تھیندی. شیخ ایاز واہ واہ وعلیکم السلام علیہ السلام مدد کرے ادا چھا لائے خوش آئے سفر چا کو سلیٹ کلم مسجد ڈبی ادا اسا کراچی کھا اسلام آباد پہنتا آئیوں وری کچھ ڈی میں کراچی ناسیں گھومن ویا ہو یا کم کے سلسلے میں ویا ہو ڈیو حال حوال ڈی اسکن بیوٹی کریم سان کھڑی ویا ہو یا پھر ہی خالی ویا ہو ڈی اسکن بیوٹی کریم جو استعمال کرتا رہو بابا چاہے تمہاں کتھے بھی ہوجو کتھے بھی رہو. ڈیس کن بیوٹی کریم پوچھائیں تھا بھی رہو تو کتھے کتھے ملن تھا اگر اتنے نہ اویلیبل تو تان نمبر تے رابطہ کرے اتنے بھی اویلیبل کرائے سکو تھا ٹھیک ہے. علی رضا لگاری بھائی ہمارے ساتھ ہے گوٹ جام خان لگاری سے علی رضا لگاری بھائی وعلیکم السلام اور میں ٹھیک ہوں کہتے ہیں تمام نائس شو ہے آپ کا مجھے پریئے جی تم اچھا چلیں آپ نے گانا لکھا ہے ڈیڈیکیٹ اظہر لگاری عاقب لگاری اعظم لگاری مظہر لگاری انور لگاری آج غلام مصطفیٰ ٹالپور امام بخش کھوکھر سسٹر صدرا بھائی والوں کو بولو کہ جاتے ہوئے ڈی اسکن بیوٹی کریم لے کے جائیں تمام اچھی ہے ڈی اسکن بیوٹی کریم. ہاں جی بالکل میں آپ کو بتاتی ہوں تو ایسا ویسا پروڈکٹ تو نہیں بتاؤں گی نا ڈی اسکن بیوٹی کریم جو ہے نا آپ سارے لوگ استعمال کیجیے تمام بھائی لوگ تمام بہنیں ڈی اسکن بیوٹی پروڈکٹس کا یوز کر کے اپنی خوبصورتی میں اضافہ لا سکتے ہیں خوبصورت سے چہرے کو مزید خوبصورت بنا سکتے ہیں. اور نذیر بھائی ہمیں سن رہے ہیں بلوچستان سے بھائی کو ویلکم کہتے ہیں. فہیم کہتے ہیں ادا فروا خاں پوچھو فاروا کھائے تھی یا نہ فاروا آنا کون آیا ہے جدید موسم ایندی تو فروا ضرور فاروا کھائیں گی. دات الحمدانی وعلیکم السلام میں ٹھیک ہوں کہتے ہیں کاپی سانگ ہاں جی بالکل لگاتے ہیں آپ کے لیے اور ایسے ہی آپ ہماری پوسٹ کو لائک اور شیئر کرتے جائیے. ٹائم ہوا ہے جناب شارٹ کمرشل بریک تو بریک لیتے ہیں جلدی سے واپسی آپ لوگوں کے پاس آتے ہیں تو بریک تے پیر بھی لازمی ہوں دعائے بابا. ڈی اسکن بیوٹی کریم جو استعمال کیا پیا کون مکھے کامنٹ میں بدھایو ڈی اسکن بیوٹی کریم تمہا استعمال کرن جو ارادو کیا ہے نا یہ بھی مکھے کامنٹ میں بدھایو کتھے کتھے ملے تھی کون تھی ملے یہ بھی تا مکھے کامنٹ میں بدھایو جلدی جلدی بدھایو ما او ہی ونی او ہی موٹان تھی. سو سٹے ٹیون سٹے کنیکٹڈ اینڈ کیپ لسننگ وائی ٹیشن ڈی اسکن بیوٹی شو اسپانسرڈ بائی ڈی اسکن بیوٹی پروڈکٹس لگائیے اور خوبصورت ہو جائیے.
1: It's 1:30.
2: محرابپور ایں بھرپاسے جی عوام لائے خوش خبری پیٹرول جے خرچ مان جان چھڈایو ایں روز دے خرچ کھاں بچو اے ون آٹوز پرانی سندھ بینک بلڈنگ محرابپور تا سپر اسٹار الیکٹرک بائک خرید کریو اسپیئر پارٹس ایں ماہر مکینک جی سہولت پن موجود ہے ان سان گڈ سندھ شادی حال سان گڈو گڈ اے ون آٹوز تھری روڈ محرابپور میں برانچ 2 تے میٹرو الیکٹرک بائک الیکٹرک رکشا پیٹرول لوڈر رکشا ایں سی این جی رکشا پن دستیاب ہیں. تلائے ملک خوشی محمد 0302-3295894 این فیس محمد پہیار 0300-311-8956 اے ون آٹوز مہراپور نالو آہی اعتماد جو.
3: سونا صرف زیور نہیں ہر گھر کی امانت ہوتی ہے اسی لیے بینک اسلام نے لایا پاکستان کا پہلا شریعہ کمپلائنٹ گولڈ بیسڈ فائنینسنگ جس سے ملے 50 لاکھ روپے تک کی فائنانسنگ 4 سال تک کی مدت کے ساتھ. بینک اسلامی گولڈ بیسڈ فائنانسنگ سے امانت کو اپنی جگہ رہنے دو. آج ہی 1111-475-264 या bankislami.com.pk पर अप्लाई करें। शराइत और ज़वाबित लागू हैं।
1: खुशखबरी, जर्मन होम्योपैथिक क्लिनिक के सामू वधन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेरा पर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एमए डीएचएमएस सिंध आरएचएमबी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुम्मे छंछर आचर।

0: थोरो ख्याल कंदो
1: ये आहे GFM 88 रेडियो नेटवर्क अवां बुधो पिया मातली मीर प्रकाश मटियारी सकरंड मेहरापुर मोरो लड़काणू आई सखर के GFM 88 रेडियो नेटवर्क जिन जो नारो आहे सिंध जो आवाज कॉल ते केर हेलो अस्सलाम वालेकुम जी केर साहब है किथा खां
2: जकबाबाद का शौकत अली जखरानी हलाए दो
1: शौकत अली जखरानी साहब खुश आयो ठीक आयो
2: पैर लगो पे तो खुश आयो
1: अल्हम्दुलिल्लाह तवा सा केर भी केर पे बुदे
2: रस्तम पावर आए फकीर मामन जलालानी नार नगर जमाली
1: जी जी
2: नजीर अहमद मंगरो जके दोस्त सबन के सलाम
1: وعلیکم السلام تمام گھڑی مہربانی لکھ تھورا جی تھینک یو دسنا سی تے کال تے کیرا ہے ہلو السلام علیکم
3: ہلو
1: السلام علیکم
3: وعلیکم السلام چلا گے سر
1: شکر ہے کیر صاحب ہیں کتھا کا
3: پاسے غلام رشید چانی منصور چانی تو رہا
1: जी छा हाल है चांडिया साहब खुश आयो ठीक आयो अलहमदुल्ला तां सा कदी भी केर पे बुदे
3: सर चांडियो मुझे भाव
1: जी जी
3: मुझे भाव असद खान चांडियो मंजीत चांडियो
1: मेहरबानी मेहरबानी मिठा मानो थैंक यू थैंक यू वेरी मच लख थोरा टाइम घट है मौजूद खातिन हजरात थोड़ा थोड़ा टाइम उठी कॉल कर सको था 0334352578 असाइन नंबर आई उन नंबर ते दिसना सी केर हुंदो असन कद हेलो अस्सलाम वालेकुम
4: हेलो अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम केर साहब है किथा का
4: जी राव कान्या लग मराना मोरी का
1: जी जी अवा सा करबी केर पे बुदे
4: जी सर डाओ चांदियो
1: जी जी
4: नंदो वेर चांदियो
1: जी जी
4: अर्शद अली चांदियो
1: थैंक यू मीठा मानो मेहरबानी
4: اوکے
1: اللہ حافظ جی جناب سادے آواز ساتھ میں آخری لمحات شو جا دسنا سی تے کال تے کی رہے ہیں ہلو السلام علیکم
5: جی وعلیکم السلام
1: کیر صاحب ہیں کتھا کام
5: امیر چانی تو بلائے کی کر رہے ہو لگا
1: جی چھا حال ہے خوش آئے ہو ٹھیک ہے الحمدللہ تاں سا کر بھی کیر پہ بدے
5: مجا دوستن کچھ امتیاز چانڈیو عمران چانڈیو عدنان چانڈیو ذوالفقار چانڈیو بدر چانڈیو
1: مہربانی مہربانی لکھ تورا

0: आदमी या डेढ़ के बरक्स कोई भी नहीं जा सकता और ना कोई ये अफोर्ड कर सकता है। अगर कोई इस बात से मुझे डराता है कि वो यहाँ पर गवर्नर राज लगा देगा, इमरजेंसी लगा देगा, जो मुझे अपने नजरिए से हटाए, मुझे कोई फिक्र नहीं है इस किस्से की। जो मेरा मौका पहले दिन था जो इमरान खान साहब का है, जो इमरान खान साहब का नजरिया है वो आज भी है, वो इसके बाद भी होगा। अपनी पॉलिसी बदलो, पॉलिसी शिफ्ट लाओ, हमारे फौजी जवानों को, हमारे पुलिस डिपार्टमेंट के लोगों को, हमारे आम सिविलियंस को इसको मजीद जो है ये इस खून खराबे से बचाओ। इसने पाकिस्तान की भी बुलाई है, इसने हम सब की बुलाई है।
1: गवर्नर राज जी धमकियन खान रिजण वारो नाया कुर्सी खातिर पंजी नजरिए ता हथ न खणंदस। केपी जे वडे वजीर सोहेल आफरीदी चयो है ता अवामी मैंडेट खिलाफ केर भी नथो वनी सके, मुखे को भी फिक्र ना है, रियासत के पंजी पॉलिसी तब्दील कर घुर्जे। पीटीआई अगवान सलमान अकरम राजा चयो है ता लॉन्ग मार्च मुल्तवी करे हुकूमत के वक्त दिनो, पंजन फैसलन ते नजरसानी करे, हुकूमत सा तय थींदड़ गालन ते अमल कयो वेंदो।
2: ये आपकी जो मोहब्बत है अफगानिस्तान के साथ, आपको अब ये फैसला करना होगा कि आप पाकिस्तान के साथ है या अफगानिस्तान के साथ है। इट्स एज क्लियर एज दैट।
1: पीटीआई के पाकिस्तान ए अफगानिस्तान मां का एक जी चूंड करनी पौंदी। सोहेल आफरीदी इंतजामी तौर नाकाम थियण बाद सियासी तौर भी नाकाम थी वियो आहे। सुस्तमा वारे फाकी वजीर अताताड़ चयो आहे त सूबे अंदर तबाही थी चुकी, वफाक केपीए के अरबे रुपया डिना, बुधाए वे तो पैसा काडे व्यान। मुल्कती वजीर तलाल चौधरी जो चवण हो तो केपी हुकूमत बुधाए तो संदन अफगानिस्तान बाबत रवियो नरम छो है, सरहद पार थन्दड़ हमलन में 70% अफगानी।
3: हालात कर अपील था क्यों फिल फोर जो दो अठी साल के आदात पे वे
4: अज असके धमकी मिली रो है अज अस अगवा पे वे
5: असाफी जो है मुआशरे जो आवाज है मजलूम जैसे उनको को दाद फरियाद नील है किथे जो सदारत नील है
6: नारियल कल्चर जो एक करोड़ तो भूंगो तलब करन था यो साथो जो कानून आ अगे कतल दीदा ने अगवा करे मुख्तलिफ मुद्दा का किया वें दीदा
7: हक सच लिखण वाला साथी उन्हें के पांजो सच न वणियो इने जे करे असा जे साथ भी बेबाक साहब के अगवा कयो आ
8: के पुठे बाक साहब या अजीम साल उन की फुल फोर आजाद सिंध पुलिस किथे इन में खतो पियो आ फुलका जोड़ो तो पए असा इन अगवा जी सख्त लबड़ मजम्मत ता कयो।
1: केटीएन न्यूज खानपुर महल के रिपोर्टर अजीम सयाल की अगवा के बड़ी थी वया, पुलिस मुगवी सहाफिया के बाजाब कराने में मुकम्मल तौर से नाकाम बनल, पुलिस की कार्रवाई भी गाल महदूद। अजीम सयाल की बाजियाबी लाए अमली कदम न खो, अजीम सयाल की बाजियाबी लाए कलमदड़ी सरापा एहतजाज, मुख्तलिफ शहर में मुजाहरा धरना, घोटकी नौशरो फिरोज गंबट उबावड़ो मीरपुर माथेलो ठरी मीरवा चक बख्शापुर भान सैदाबाद में एहतजाज कर जरवार खैरपुर दोदापुर कुम दड़ो ए तलार में भी कलमदड़न एहतजाज रिकॉर्ड करायो। सखर में वकीलन पारा अजीम सयाल की बाजियाबी जो मुतालबो, कलमदड़न पारा भी अजीम सयाल की बाजियाबी जो मुतालबो कयो वियो।
2: केटीएन न्यूज़ का सीनियर रिपोर्टर सिनके कच्चे में अगवा हो गया है सर, आपने उस सवाल से
9: पुलिस प्रोटेक्शन कमीशन को यह केस रेफर करेंगे, आप तफसीलात हमें फराहम करें, उसका भरपूर नोटिस लेंगे।
1: सुत्समा और इफाकी वजीर अताताड़ केटीएन न्यूज के रिपोर्टर अजीम सयाल की अगवा जो नोटिस वरतो, अताताड़ चयो है सहाफी अजीम सयाल की अगवा की मजम्मत क्यों था, वाके बाबत तफसील दिना वन, सहाफी की बाजियाबी ला घुर्बल कदम जरूरी है। खैबर पख्तूनख्वा के इलाके टोंक में दहशतगर्दन की पुलिस से फायरिंग, टे अहलकार शहीद, वजीराबाद बाजार में दहशतगर्दन की फायरिंग में ट्रैफिक पुलिस जो एएसआई अजमतुल्ला समेत टे अहलकार शहीद थे, घरू वजीर मोहसन नकवी पारा टिन पुलिस अहलकार की शहादत से दुख जो इजहार, दहशतगर्दन के खात्मे वाले अजम जो वर्जाओ। दुश्मन फौज के जल्द अरबी समुंड में निकाली दिनी वेंदी, ईरान के सुप्रीम लीडर मुश्तबा अली खामनाई समाजी वेबसाइट से जारी कल बयान में चयो है ईरानी फौज दुश्मन के ईरानी समुंड में निकाली दिनी है, हाने अरबी समुंड में भी दुश्मन की निकाली लाए ईरानी फौज जल्द वही कार्रवाई कंदी। امریکی صدر ایران سان ہن ہفتے گالیوں تھن جو امکان ظاہر کرے چھڑیو ڈونلڈ ٹرمپ جو چون ہو تو امید ہے تو امریکا طرفا گالیوں کندڑ ہلندڑ ہفتے ایران سان گالیوں کندا امریکہ جنگ کھٹے چکو ہے پر کاروائیوں مکمل طور تے ختم نہ تھیو ہیں مڈ ٹرمپ چونڈن کھا گئے ایران تے حملہ کرے سکاں تو ایران خلاف جنگ جلد ختم تھن جی امید ہے اساں جو بنیادی مقصد ایران کے جوہری ہتھیار ٹھائن کا روکن ہے ایران خلاف فوجی ایں معاشی سطح تے کامیابی ملی رہی ہیں چھٹے جے شہر میں ایس ٹی پی جی سے اماں جی سرے ہٹ ریلیوں ڈاکٹر قادر مقصی ایں بین جی شرکت سندھ ترقی پسند پارٹی جے سربراہ ڈاکٹر چیو ہے تو سندھ جی جغرافیائی حدن سا ہتھ چران برداشت نہ کندا سی ملک تے ہانے نواں تجربہ بند تھن گھرجن میر رضا کیسلا جوڈیشل کمیشن کے مدعے میں واد جو فیصلہ نہ تھی سکیو وڈے وزیر مراد علی شاہ سمری تے صحیح کرے چھلی کابینہ جی منظوری رہل جوڈیشل کمیشن کاروائی 2 اکتوبر تے ملتوی کرے چھلی گھرو کھاتے جو نمائندے کمیشن کے آگاہ کیا تو پہلی اکتوبر تے کابینہ منظوری ریندی وکیل جبران ناصر چیو ہے تو سپر میڈیکل بورڈ کہیں جی تسلیح لائے ٹھایو پہ ونجے چھا ڈاکٹر سمیا سمیت سبنی ڈاکٹر سکول لکھیو ہے ایم ڈی کے ٹیسٹ میں چھوکرن ودھیک نمبر حاصل کیا ایم ڈی کے ٹیسٹ کے نتیجن بابت وائس چانسلر آئی بی اے یونیورسٹی پروفیسر آصف شیخ جی پریس کانفرنس
10: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
11: فارورڈ کالج آف ایجوکیشن خیرپور میں بی ایڈ 1.5 سالہ بی ایڈ 2.5 سالہ جو داخلاؤں شروع تھی ویوں آہن جے کڈیں تواں جو خواب استاد بنجن آہے تہی بہترین موکیو ہتھن ماں نہ ونیایو ہانے سندھ حکومت جے تعلیمی شعبے سا لاگا پل کیترن ای نوکرن لائے بی ایڈ ڈگری لازمی بنجی رہی آہے تیں کرے اجو ہی داخلہ وٹھو پانجے ٹیچنگ کیریئر کے مضبوط بنیاد دیو سندھ جے کہیں بھی شہر یا ضلعے سا واسطو ہوجے تواں آسانی سا داخلہ وٹھی سگو تھا اساں وٹ موجود آہن ایئر کنڈیشنڈ کلاس رومز ہائی اسپیڈ وائی فائی تجربے کار سینئر فیکلٹی معیاری تعلیمی ماحول خاص آفر محدود وقت لائے آہے تین کرے اجو ہی رابطہ کریو آن لائن اپلائی لائے فارورڈ کالج ڈاٹ پی کے ودھیک جان لائے 0304-282-7274 آفس ٹائم صبح 9 کھاں شام 5 وگے تائیں ایڈریس گلشن یاسین کالونی تاج پیٹرولیم سروس جے سامو واپڑا کالونی خیرپور اجو ہی داخلہ وٹھو پنجے مستقبل کے محفوظ بنایو ایک کامیاب استاد بنجن پہلو قدم ودھائیو